ایش انو شان ہنسا وس تو میک لو رینبو سائنس ہی کرے تو میک تا دیکھے 504 میگا ہرٹز ایف ایم رینبو سے ویت म्युझिकली ऑस इश्टानो कायस खेळा भितर आयकपाक रावात कोंकणीतल्यान मुखेल खबरो.

יש לנו פונים צ'יטר רנג'ן, היקר אוהד ומגדה, דקשי פאזו, שער מגה הרץ, FM, רינבו סיבית, יש לנו הוסו ביט וויר עשה. पण शनो तुमका याद करून दिता कांयच खिणा भितर 7:20 मिनटांचेर तुमकां एक पाक मेळटल्यो कोंकणींतल्यान प्रादेशीक खबरो.